0: यो प्रसारण हो आकाशवाणी का, अब सुन्नु समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी यस समय स्लोभाकियाको राजधानी ब्रातिस्लावामा त्यहाँका प्रधानमन्त्री रोबर्ट फिकोसित बातचित गर्नुभयो। केन्द्रीय आयुष मन्त्री प्रताप राव जाधवले भन्नुभयो, अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम 21 जुनमा कोलकातामा आयोजित गरिनेछ। 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन शहरमा शुरू भइरहेको छ। अमेरिका अनि इरान बीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्न सम्झौता भएको छ। अनि फिफा विश्वकप 2026मा स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले पराजित गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी यस समय स्लोभाकियाको राजधानी ब्रातिस्लावामा त्यहाँका प्रधानमन्त्री रोबर्ट फिकोसित बातचित गर्नुभयो। दुई नेताहरूले ब्रातिस्लावा क्यासलमा द्विपक्षीय वार्ता गर्नुभयो। यसअघि प्रधानमन्त्री मोदीलाई श्री रोबर्ट फिकोको उपस्थितिमा गार्ड अफ अनर प्रदान गरियो। श्री मोदीले भन्नुभयो, यो यात्राले भारत स्लोभाकिया सम्बन्धहरूलाई गहिरो गर्ने अनि दुई देशबीच सहयोगको नयाँ मार्ग खोज्ने अवसर प्रदान गर्नेछ। वर्ष 1993मा स्लोभाकियाको स्वतन्त्रतापछि कुनै पनि भारतीय प्रधानमन्त्रीको यो पहिलो यात्रा हो। यो यात्रा व्यापार, निवेश अनि अटोमोबाइल एवं रेलवे विनिर्माण सहित विभिन्न क्षेत्रहरूमा स्लोभाकियासित द्विपक्षीय सम्बन्धहरूलाई मजबुत गर्न प्रति भारतको प्रतिबद्धताको पुष्टि गर्दछ। ब्रातिस्लावामा श्री मोदीलाई भव्य स्वागत गरियो अनि उहाँलाई पारम्परिक स्लोभाक आतिथ्य सत्कार प्रदान गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, देशको मध्यम वर्गले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिएको छ। एनडीए सरकारलाई जन आकांक्षाहरूलाई पूरा गर्ने दिशामा काम गर्ने सौभाग्य प्राप्त भएको छ। सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, पछिल्लो एक दशकमा सरकारले आम नागरिकहरूको जीवन स्तरलाई सुधार्नका लागि अवसरहरूको सुगम पहुँच, असल बुनियादी ढाँचा, सस्तो स्वास्थ्य सेवा, गुणवत्तापूर्ण शिक्षा, स्वच्छ शहर तथा सार्वजनिक सेवाहरूमा अधिक ध्यान केन्द्रित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, नवाचार अनि उद्यमिताको क्षेत्रमा प्रत्येक व्यक्तिको फरक सोच अनि फरक सृजनात्मक दृष्टिकोण हुँदछ। सोसियल मिडिया पोस्टमा एक संस्कृत सुभाषितम साझा गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, यो विविधताले नै नयाँ सम्भावनाहरूलाई जन्म दिँदछ। उहाँले भन्नुभयो, प्रत्येक प्रतिभाको आफ्नो अलग पहिचान अनि विशिष्ट योगदान छ। यी विविध दृष्टिकोण अनि क्षमताहरूको माध्यमले नै नवाचार अनि प्रगति सम्भव छ। राष्ट्रपति द्रौपदी मुर्मू अनि उपराष्ट्रपति सीपी राधाकृष्णनले महाराष्ट्रको सोलापुरमा भएको घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभयो। सोसियल मिडिया पोस्टमा राष्ट्रपति मुर्मू अनि उपराष्ट्रपति सीपी राधाकृष्णनले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुभयो अनि घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। केन्द्रीय आयुष मन्त्री प्रताप राव जाधवले आज भन्नुभयो, अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम 21 जुनमा कोलकातामा आयोजित गरिनेछ। समारोहको आयोजन प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा हुनेछ। नयाँ दिल्लीमा आयोजित संवाददाता सम्मेलनलाई सम्बोधित गर्दै केन्द्रीय मन्त्रीले भन्नुभयो, यो वर्ष अन्तर्राष्ट्रिय योग दिवसको विषय छ, स्वास्थ्य जीवनका लागि योग। श्री जाधवले भन्नुभयो, योगले मानिसहरूलाई जुनै उमेरमा स्वस्थ, सक्रिय, आत्मनिर्भर अनि मानसिक रूपले बलियो जीवन बाँच्नमा महत्वपूर्ण भूमिका निभाउँदछ। आयुष मन्त्रीले बताउनुभयो, 2014मा संयुक्त राष्ट्र महासभामा भारतको प्रस्तावलाई समर्थनपछि प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वमा योग वैश्विक जन आन्दोलन बनेको छ। उहाँले भन्नुभयो, विश्वभरिका मानिसहरूले योगलाई आफ्नो दैनिक जीवनको अभिन्न अङ्ग बनाएको छ।
2: इस वर्ष देश भर में 100 प्रतिष्ठित एवं आइकॉनिक स्थलों पर IDY 2026 के विशेष आयोजन किए जा रहे हैं। यह पहल भारत की सांस्कृतिक विरासत, ऐतिहासिक धरोहरों और योग परंपरा को एक साथ जोड़ते हुए योग को एक व्यापक राष्ट्रीय उत्सव का स्वरूप प्रदान करेगी।
1: सर्वोच्च न्यायालयमा एक याचिका दाखिल गरिएको छ जसमा अयोध्याको श्रीराम जन्मभूमि मन्दिरमा दान अनि चढाएका वस्तुहरूको दुरुपयोगको आरोपहरूको जाँचको निर्देश दिने आग्रह गरिएको छ। प्रधान न्यायाधीश सूर्यकान्तलाई सम्बोधित याचिका अधिवक्त अनुप्रकाश अवस्थीले दायर गरेको हो जसमा सर्वोच्च न्यायालयसित अपील गरिएको छ छ मामिलाको जाँच केन्द्रीय अन्वेषण ब्यूरो सीबीआई जस्ता कुनै प्रमुख एजेन्सीद्वारा सीधा शीर्ष न्यायालयको निगरानीमा गरियोस्। याचिकामा भनिएको छ यो मुद्दा लाखौं श्रद्धालुहरूको आस्था अनि विश्वाससित जोडिएको छ। यसका साथै राम मन्दिरसित सम्बन्धित दान निधिमा कथित अनियमितताहरू दुरुपयोग या चोरीको हालैको खबरहरूले भारत अनि विदेशका श्रद्धालुहरूबीच चिन्ता बढाएको याचिकामा उल्लेख गरिएको छ। न्यायिक हस्तक्षेपको माग गर्दै याचिकामा धनराशिको संरक्षण अनि सुरक्षाका लागि एक तन्त्र बनाउने पनि माग गरिएको छ जसमा मन्दिरद्वारा प्राप्त दानको संग्रह लेखाङ्कन अभिरक्षा प्रबन्धन अनि वितरणसित सम्बन्धित सबै आयामहरूको पनि जाँच गर्ने अनुरोध गरिएको छ। ओडिशामा आज पारम्परिक राजा महोत्सव राजा संक्रान्तिको दोस्रो दिन खुबै उत्साहको साथ मनाइँदैछ। नारीत्व अनि धरती माताको सम्मान गर्ने यो महोत्सव ग्रामीण अनि शहरी दुवै क्षेत्रहरूलाई सांस्कृतिक उत्सवहरूको जीवन्त केन्द्रमा परिणत गर्नेछ। हाम्रो संवाददाताले बताए अनुसार सबै आयु वर्गका मानिसहरूले हर्षोल्लास अनि श्रद्धाको साथ यस उत्सवमा भाग लिइरहेका छन्।
3: उड़ीसा में तीन दिन तक चलने वाले राजा त्योहार के दूसरे दिन राजा संक्रांति के शुभ अवसर पर जश्न का माहौल है। पूरे राज्य में त्योहार का उत्साह है। घर गांव और पब्लिक पार्क खुशी और उत्सव से भरे हुए हैं। हर उम्र के लोग नए कपड़े पहनकर पारंपरिक पकवाने का आनंद लेकर और अलग अलग सांस्कृतिक कार्यक्रमों में हिस्सा लेकर पूरे जोश के साथ शामिल हो रहे हैं। पारंपरिक झूले मुख्य आकर्षण बने हुए हैं जो ग्रामीण और शहरी दोनों इलाकों में बड़ी संख्या में लोगों को अपनी ओर खींच रहे हैं। राजा का खास पकवान जैसे पोड़ो पीठा अरीसा पीठा मंडा और काकेरा और है जो उड़ीसा की पुरानी सांस्कृतिक विरासत और खेती के साथ उसके गहरे जुड़ाव को दिखाता है। प्रकाश दास आकाशवाणी समाचार भुवनेश्वर।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खर्साङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर।
1: यो आकाशवाणी हो। अब रहल समाचार। 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन शहरमा शुरू भइरहेको छ। सम्मेलन यस्तो रचनात्मक समयमा शुरू भइरहेको छ जब अमेरिका अनि इरानले 107 दिनसम्म जारी संघर्ष समाप्तिका लागि सम्झौतालाई अन्तिम रूप दिएको छ। सम्मेलनका लागि एभियन जिनेवा अनि जिनेवा झील क्षेत्रलाई एक वर्चुअल सुरक्षा किल्लामा परिणत गरिएको छ। फ्रान्सको राष्ट्रपति इमान्युएल मैक्रोले आज G7 देशका नेताहरू सहित युरोपीय परिषद अनि युरोपीय आयोगका अध्यक्षहरूलाई औपचारिक रूपले स्वागत गर्नुहुनेछ। भारत ब्राजिल दक्षिण कोरिया केन्या अनि मिश्रलाई भागीदार देशको रूपमा शिखर सम्मेलनमा आमन्त्रित गरिएको छ। त्यही युक्रेन कतार अनि संयुक्त अरब अमिरतलाई पनि शिखर सम्मेलनका लागि आमन्त्रित गरिएको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले भन्नुभयो देशमा अनाजको पर्याप्त भण्डार छ अनि अल निनोको दुष्प्रभाव बीच पनि अनाजको कमी हुने छैन। आज नयाँ दिल्लीमा आयोजित माइन्ड माइन्ड सम्मेलनमा वित्त मन्त्रीले भन्नुभयो यो वर्ष दक्षिण पश्चिम मनसुनको वर्षा सामान्य भन्दा कम रहने सम्भावना छ अनि खरिफ फसलका लागि पर्याप्त मात्रामा उर्वरक उपलब्ध छ। सुश्री सीतारमणले आगामी रबी फसलका लागि उर्वरकको आपूर्ति नोभेम्बरदेखि शुरू हुने बताउनुभयो।
5: जैसा कि हम जानते हैं इस वर्ष मानसून बहुत अच्छा नहीं रहने वाला है, हालांकि हमारे पास पर्याप्त भंडार मौजूद है क्योंकि पिछले वर्ष हमने इसे बनाए रखा था, इसलिए खाद्यान्न की कोई कमी नहीं है, लेकिन किसानों पर इसका असर पड़ सकता है, उनकी आय पर भी दबाव रह सकता है।
1: उत्तर प्रदेश को जेवर स्थित नोएडा अंतर्राष्ट्रीय हवाई अड्डाबाट वाणिज्यिक उडानहरू आजदेखि शुरू भएको छ। यो देशको विमानन क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो। नगर विमानन मन्त्री किन्जारू राममोहन नायडूले आज उद्घाटन समारोहलाई सम्बोधित गर्दै भन्नुभयो, पहिलो चरणमा यसको क्षमता प्रति वर्ष 1.20 करोड यात्रीहरूको हुनेछ। पहिलो चरण पूरा भएपछि यसको क्षमता प्रति वर्ष 7 करोड भन्दा अधिक हुने सम्भावना छ। यो हवाई अड्डा घरेलु अनि अन्तर्राष्ट्रिय दुवै उडानहरूको सञ्चालन गर्नेछ। श्री नायडूले भन्नुभयो, यो हवाई अड्डा प्रधानमन्त्री नरेन्द्र मोदीको देशभरिमा कनेक्टिभिटीलाई मजबूत गर्ने दृष्टिकोणको परिणाम हो। विमानन क्षेत्रको विकासको उल्लेख गर्दै केन्द्रीय मन्त्रीले भन्नुभयो, देशमा हवाई अड्डाहरूको संख्या वर्ष 2014 74 बढेर अब 165 भएको छ। उहाँले भन्नुभयो, पछिल्लो दशक अवधि हवाई अड्डा अवसंरचना विकासमा 1,40,000 करोड रुपियाँ भन्दा अधिकको निवेश गरिएको छ। सड़क परिवहन अनि राजमार्ग मन्त्री नितिन गडकरी आज सिलोङको भ्रमणमा हुनुहुन्छ। श्री गडकरीले पूर्वोत्तर क्षेत्रमा अवसंरचना विकास अनि सम्पर्क विस्तार कार्यक्रमहरूमा भाग लिनुहुनेछ। श्री गडकरीले आज सिलोङको मावक सियाङ स्थित लारिती पर्फर्मेन्स सेन्टरमा पूर्वोत्तर भारत अवसंरचना शिखर सम्मेलन एवं प्रदर्शनी 2026 उद्घाटन गर्नुहुनेछ। उहाँले अवसंरचना शिखर सम्मेलनको मुख्य कार्यकारी अधिकारीहरूको बैठकमा पनि भाग लिनुहुनेछ। यो अवसंरचना विकास, निवेश अवसरहरू अनि क्षेत्रीय विकासमाथि चर्चाका लागि प्रमुख मञ्च हो। दुई दिनको शिखर सम्मेलनमा मेघालयका मुख्यमन्त्री कान्रड केसङमा पनि सामेल हुनुहुनेछ। केन्द्रीय मन्त्रीले 3,214 करोड रुपियाँको निवेशमा निर्मित मेघालयको 6 राष्ट्रिय राजमार्ग परियोजनाहरूको शिलान्यास अनि लोकार्पण समारोहको अध्यक्षता गर्नुहुनेछ। योजनाहरूले पूर्वोत्तर क्षेत्रको सामाजिक आर्थिक विकासमा योगदान अनि सड़क सम्पर्कमा सुधार हुने आशा गरिएको छ। अमेरिका अनि इरान बीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्न सम्झौता भएको छ। यसको साथै होर्मुज जलडम्रो मध्य खोल्नेछ अनि इरानी बन्दरगाहहरूबाट अमेरिकी नाकाबन्दी समाप्त हुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो ट्रुथ सोसल मिडिया प्लेटफर्ममा सम्झौता हुने घोषणा गर्नुभयो। शान्ति सम्झौतामा 19 जुनको दिन स्विजरल्याण्डमा हस्ताक्षर हुनेछ। श्री ट्रम्पले भन्नुभयो, होर्मुज जल डम्रो मध्य सम्झौतामा हस्ताक्षरपछि शुक्रबारदेखि खुल्नेछ। होर्मुजबाट विश्वको कुल तेल आपूर्तिको 5% परिवहन हुँदछ। श्री ट्रम्पले भन्नुभयो, यो ऐतिहासिक सम्झौताले सम्पूर्ण क्षेत्रमा शान्ति अनि सुरक्षा बहाल हुनेछ। सम्झौता अनुसार अमेरिका अनि इरान बीच इरानको परमाणु सम्वर्धन अनि संवर्धित युरेनियमलाई 60 दिनभित्र डिस्पोजलमाथि बातचित हुनेछ। इरानको सर्वोच्च राष्ट्रिय

0: सुरक्षा परिषदले भनेको छ युद्ध अनि लेबनान सहित सबै मोर्चाहरूमा सैन्य कार्यवाही आजदेखि स्थायी रूपले बन्द गरिनेछ। फिफा विश्वकप 2026 स्वीडेनले ट्युनिसियालाई 5-1 को गोल अन्तरले पराजित गरेको छ। स्वीडेनले दोस्रो हाफमा शानदार प्रदर्शन गर्दै निर्णायक जित हासिल गर्यो। मैटियस स्वनबर्गले 88 मिनटमा 5 गोल गरे। यो जितको साथ स्वीडेनले विश्वकप अभियानको उत्कृष्ट शुरूआत गरेको छ, जबकि ट्युनिसियाले हाफ टाइम अघि गोल गरे पनि हारको सामना गर्नु पर्यो। आजको अन्य म्याचहरूमा स्पेनले अमेरिकाको अटलान्टा स्टेडियममा ग्रुप एचको म्याचमा कार्बो वर्डे विरूद्ध खेल्नेछ। यो म्याच भारतीय समयअनुसार रातिको 9:30 शुरू हुनेछ। यसअघि जर्मनीले हिजो कुराकावोलाई 7-1 पराजित गर्यो। यसै गरी जापान अनि नेदरल्यान्ड्स बीचको म्याच रोमाञ्चक 2-2 को ड्रमा समाप्त भयो। यो समाचार युट्युबमा @AIR Khrsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाको राजधानी ब्रातिस्लावामा त्यहाँका प्रधानमन्त्री रोबर्ट फिकोसित बातचित गर्नुभयो। केन्द्रीय आयुष मन्त्री प्रताप यादवले भन्नुभयो अन्तर्राष्ट्रिय योग दिवसको मुख्य कार्यक्रम 21 जुनमा कोलकातामा आयोजित गरिनेछ। 52 G7 शिखर सम्मेलन आजदेखि फ्रान्सको एभियन शहरमा शुरू भइरहेको छ। अमेरिका अनि इरानबीच 107 दिनदेखि जारी युद्ध समाप्त गर्न सम्झौता भएको छ अनि फिफा विश्वकप 2026 स्वीडेनले ट्युनिसियालाई 5-1 को गोल अन्तरले पराजित गरेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समसामयिक समीक्षा अनुवादक तथा वाचिका सबिना गिरी। विषय भारतले युरोप र G7 संघको सम्बन्धलाई गहिरो बनायो। आलेख विदेश सेवा डेस्क NSC आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदी 13 जुनदेखि 19 जुन 2026 स्लोभाकियाको आधिकारिक र राजकीय भ्रमणमा फ्रान्सको भ्रमण गर्दै हुनुहुन्छ। भ्रमणको पहिलो भागमा श्री मोदीले नाइसको भ्रमण गर्नुभयो। वहाँ 14 जुनदेखि 16 जुनसम्म स्लोभाकियाको ब्राटिस्लावामा हुनुहुन्छ। 16 जुनदेखि 18 जुन 2026 प्रधानमन्त्रीले एभियन र पेरिसको भ्रमण गर्नुहुनेछ। आफ्नो विदाई वक्तव्यमा प्रधानमन्त्री मोदीले भारत फ्रान्स सम्बन्धलाई विशेष विश्वव्यापी रणनीतिक साझेदारीमा उचालिएको बताउनु भएको छ। प्रधानमन्त्रीले भारतले फ्रान्ससँगको आफ्नो विशेष सम्बन्धलाई महत्व दिने बताउनुभयो। प्रधानमन्त्रीले 16 जुनदेखि 17 जुनसम्म एभियनमा हुने G7 शिखर सम्मेलनमा पनि भाग लिनुहुनेछ। श्री मोदीले भन्नुभयो G7 भारतको उपस्थितिले हाम्रा साझेदारहरूको हामीमाथिको विश्वास र हाम्रो बढ्दो विश्वव्यापी प्रोफाइलहरूलाई प्रतिबिम्बित गर्दछ। यो लगातार 8 G7 शिखर सम्मेलन हुनेछ, जसमा भारत विश्वका शीर्ष अर्थतन्त्रहरूसँगै भाग लिनेछ। प्रधानमन्त्रीले G7 शिखर सम्मेलनको क्रममा फ्रान्सले आयोजना गरेको पश्चिम एसिया सम्बन्धी विशेष बैठकमा पनि भाग लिनुहुनेछ। श्री मोदीले फ्रान्स र स्लोभाकियाको आफ्नो भ्रमणले युरोप र G7 दुवैसँग भारतको गहिरो संलग्नतालाई बलियो बनाउने र महाद्वीप र भारी अर्थात यसमा बाहिर हाम्रो साझेदारीको दायरा विस्तार गर्ने भारतको प्रतिबद्धता प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। भारतले शत्रुता अन्त्य गर्न संवाद र कूटनीतिको आवश्यकतामा बारम्बार आफ्नो बलियो विचार व्यक्त गरेको छ। भारतले विश्वव्यापी दक्षिणको लागि पश्चिम एसियाली द्वन्द्वको परिणामहरूको बारेमा पनि आफ्नो चिन्ता व्यक्त गरेको छ र हर्जुमको जलडमरूमबाट नेभिगेशनको स्वतन्त्रताको महत्वमा जोड़ दिएको छ। प्रधानमन्त्री मोदी राष्ट्रपति म्याक्रोनसँग द्विपक्षीय भेटघाटको लागि नाइस पुग्नु भएको छ। नाइस विमानस्थलमा आइपुगेपछि श्री मोदीलाई फ्रान्सेली शिक्षा मन्त्री एडुआर्ड ग्रेफे, फ्रान्सेली अनुसन्धान तथा अन्तरिक्ष मन्त्री फिलिप ब्याप्टिस्ट, आल्प्स मार्टिप्स प्रिफेक्चरका महासचिव प्याट्रिक ओमोसो एडेबल र अन्य वरिष्ठ अधिकारीहरूले न्यानो स्वागत जनाए। प्रधानमन्त्रीलाई स्वागत गर्न ठूलो भारतीय समुदाय उपस्थित थिए। प्रधानमन्त्रीले भारत फ्रान्स सम्बन्धलाई गहिरो बनाउन भारतीय डायस्पोराको योगदानको प्रशंसा गर्नुभयो। उहाँले उनीहरूको न्यानो स्वागतको लागि धन्यवाद पनि दिनुभएको छ। श्री मोदीले जोड़ दिनुभयो भारतीय डायस्पोरा घरबाट माइल टाढा भए पनि भारतसँगको उनीहरूको सम्बन्ध सधैँ जस्तै बलियो छ। प्रधानमन्त्री र फ्रान्सेली राष्ट्रपतिले भारत फ्रान्स द्विपक्षीय सम्बन्धको पूर्ण स्पेक्ट्रमको समीक्षा गरे, जुन यस वर्षको शुरूमा विशेष विश्वव्यापी रणनीतिक साझेदारीको

0: अब पालो भइरहेछ प्रादेशिक समाचारको।
1: यो आकाशवाणी हो। अब अशोक चरस्याबाट सुन्नुहोस् प्रादेशिक समाचार। पहिला मुख्य समाचार। मुख्यमन्त्री शुभेन्दु अधिकारी भोलि खरसाङको भ्रमणमा आउनुहुनेछ तथा जनकल्याण शिविरको समीक्षा, प्रशासनिक बैठक अनि मन्टी विटमा एउटा जनसभालाई सम्बोधित गर्नुहुनेछ। आरजीकर मेडिकल कलेज तथा अस्पतालमा महिला चिकित्सकको दुष्कर्म अनि हत्या मामिलाको पुनः जाँच अन्तर्गत केन्द्रीय अन्वेषण ब्युरो सिबिआईको विशेष जाँच टिम आज अस्पताल पुग्यो। राज्यका पर्यटन मन्त्री शंकर घोषले सिलगढीमा औपचारिक रूपले पर्यटन विभागको कार्यभार सम्हाल्नु भएको छ। दार्जिलिङ वेलफेयर सोसाइटी तथा फिजिक्सवालाले मिलेर उत्कर्ष नामक कोचिङ सुरु गरेका छन् जसमा दार्जिलिङ पहाड तराई डुवर्सका युवाहरूले निशुल्क आइएएस आइपिएस आइएफएस आइआरएसको कोचिङ लिन सक्नेछन्। र मौसम विभाग अनुसार उत्तर बंगालको जिल्लाहरूमा भारीदेखि ठूलो वर्षाको क्रम जारी रहने बताइएको छ। अब समाचार विस्तारमा। मुख्यमन्त्री शुभेन्दु अधिकारी भोलि बिहान एक दिने दार्जिलिङ भ्रमणमा आउनुहुनेछ। उहाँ बागडोगरा हवाई अड्डादेखि सड़क मार्ग भएर अथवा मौसम राम्रो रहे हेलिकप्टरद्वारा आउनुहुनेछ। उहाँले बिहान खरसाङको गोथल्स मैदानमा जनकल्याण शिविरबारे प्रशासनिक बैठक गर्नुहुनेछ। उहाँले दार्जिलिङ पहाड़को विकासलाई गति दिने विषयमा दार्जिलिङ कालेबुङका जिल्ला शासकहरू, पुलिस अधीक्षकहरू, महकुमा शासकहरू, महकुमा पुलिस अधिकारीहरू, बिडिओहरू तथा अन्य सम्बन्धित अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गर्नुहुनेछ। त्यसपछि उहाँले खरसाङको मन्टिभिट मैदानमा भाजपा कार्यकर्ता सहित आम मानिसहरूको एउटा जनसभालाई सम्बोधित गर्नुहुनेछ। मुख्यमन्त्री बनेपछि उहाँको यो पहिलो दार्जिलिङ पहाड भ्रमण हुनेछ। राज्यमा केन्द्र अनि राज्य सरकारको कल्याणकारी योजनाहरूको लाभ आम जनतासम्म पुर्याउने उद्देश्यले राज्यव्यापी 3 दिवसीय जनकल्याण शिविरको शुभारम्भ हिजोदेखि भएको छ। सुन्नुहोस् एक रिपोर्ट।
2: मुख्यमन्त्री शुभेन्दु अधिकारीले पूर्व मेदिनीपुर जिल्लाको रेयापाडाबाट यस कार्यक्रमको शुभारम्भ गर्दै सरकारी योजनाहरू, रोजगार, स्वास्थ्य अनि सामाजिक सुरक्षासित जोडिएको कैयौं महत्वपूर्ण घोषणाहरू गर्नुभयो। मुख्यमन्त्रीले भन्नुभयो 15, 16 अनि 17 जूनसम्म राज्यभरिको लगभग 1100 स्थानहरूमा जनकल्याण शिविर आयोजित गरिनेछ। यी शिविरहरूको माध्यमले केन्द्र अनि राज्य सरकारको 54 महत्वपूर्ण योजनाहरूसित सम्बन्धित सेवाहरू मानिसहरूलाई उपलब्ध गराइनेछ। उहाँले अझ भन्नुभयो अन्नपूर्ण योजना अन्तर्गत लाभार्थीहरूको सूची तयार गर्ने काम जारी छ। आज बिहानसम्म 79 लाख महिलाहरूको ब्याङ्क खातामा 3,000 रुपियाँको सहायता राशि भुक्तान गरिएको छ। मुख्यमन्त्रीले दावी गर्नुभयो आगामी दिनहरूमा सबै पात्र लाभार्थीहरूसम्म योजनाको लाभ पुर्याइनेछ। रोजगारको मुद्दामा मुख्यमन्त्रीले सन्देश दिँदै भन्नुभयो सरकारी नियुक्तिहरूमा पूर्ण पारदर्शिता अप्नाइनेछ। आकाशवाणी खरसाङका लागि प्रवेश राईको रिपोर्ट।
1: उहाँले स्पष्ट गर्नुभयो सिफारिस र उत्तर पुस्तिकामा हेरफेर जस्ता कुनै पनि व्यवस्थालाई सहन गरिने छैन। परीक्षार्थीहरूलाई ओएमआर सिटको कार्बन प्रति घर लैजाने सुविधा दिइनेछ। साथै मौखिक परीक्षाको अङ्कहरूको महत्व कम गर्ने अनि शैक्षणिक अङ्कहरूलाई पनि मूल्याङ्कन प्रक्रियामा सामेल गर्ने मुख्यमन्त्रीले बताउनुभयो। मुख्यमन्त्रीले भन्नुभयो अनुसूचित जाति, अनुसूचित जनजाति र अन्य पछौटे वर्ग, दिव्याङ्ग अनि आर्थिक रूपले कमजोर वर्गका लागि नियमानुसार आरक्षण सुनिश्चित गरिनेछ। उहाँले भन्नुभयो जनकल्याण शिविरहरूमा अन्नपूर्ण योजना, आयुष्मान भारत योजना, सुकन्या समृद्धि योजना, बेटी बचाओ बेटी पढाओ, किसान क्रेडिट कार्ड, भूमि पट्टा आवेदन, भूमि अभिलेख संशोधन, म्युटेशन, नागरिकता आवेदन, कृषि अवसंरचना निधि तथा छात्र छात्राहरूका लागि स्टुडेन्ट क्रेडिट कार्ड जस्ता सेवाहरूसित सम्बन्धित समस्याहरूको समाधान गरिनेछ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ।
3: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30,00,000 से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर। हर घर सूर्य घर।
1: दार्जिलिङ का सांसद राजू बिष्ट को नेतृत्व में आज खरसाङ बजार में सरसफाई अभियान को कार्यक्रम संपन्न गरियो। यस कार्यक्रम में सांसद ले खरसाङ को मोटर स्टैंडबाट सफाई अभियान को नमूना प्रस्तुत गर्दै हिलकार्ट रोड हुँदै खरसाङ बजार क्षेत्र में सफाई अभियान चलाउनु भयो। यो सफाई अभियान डेमो को रूप में आयोजित गरिएको छ र जनतालाई सफाई राख्नलाई सचेतना गराउन लक्ष्य राखिएको छ। सांसद राजू विश्वितै खरसाङका विधायक सोनम लामा, भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला अध्यक्ष संजीव लामा लगायत पार्टीका अन्य प्रतिनिधिहरू यस सफाई अभियानमा उपस्थित थिए। यस सफाई अभियान अन्तर्गत पत्रकारहरूसित कुराकानी गर्दै सांसद राजू विष्टले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले 12 वर्ष पूरा गरेको अवसरमा खरसाङमा सफाई अभियान अन्तर्गत डेमो कार्यक्रम आयोजित गरिएको जानकारी गराउनुभयो। उहाँले सफाई अभियानको डेमो मात्र होइन तर दैनिक जीवनमा नै सरसफाई आवश्यक रहेको बताउँदै भन्नुभयो।
4: भारत सरकारको 12 साल पुरा भएको उपलक्ष्यमा र सँगसँगै एउटा प्रधानमन्त्रीको रूपमा सबैभन्दा धेरै दिन सुगुन एउटा इलेक्टेड प्रधानमन्त्रीको रूपमा स्थापित हुनुभएको आदरणीय नरेन्द्र मोदीजीको लगभग 4,400 दिन भन्दा बेसी लगातार एउटा कन्टिन्यू प्रधानमन्त्रीको रूपमा उहाँको कार्यकाल को एउटा रिकर्ड बनेको छ। यो ऐतिहासिक क्षणमा आज हामीहरू सबै कार्यकर्ता हाम्रा विधायक हामीहरू मिलेर यहाँ एउटा सफाई अभियान गरेका छौँ। यसै पनि खरसाङमा साफ सफाईको धेरै आवश्यकता मैले आज देखेँ।
1: पूर्व मेदिनीपुर जिल्लाको दिघालाई आउने दिनहरूमा विश्वस्तरीय पर्यटन केन्द्रको रूपमा विकसित गरिने घोषणा मुख्यमन्त्री शुभेन्दु अधिकारीले गर्नुभएको छ। यसका साथै मन्दारमणि अनि ताजपुर समुद्र तटलाई पनि नयाँ रूप दिइने योजना बनाइँदैछ। मुख्यमन्त्रीले हिजो दिघा शङ्करपुर विकास परिषदका अधिकारीहरूसित बैठकपछि सो कुरा भन्नुभयो। उहाँले भन्नुभयो, पूर्व मेदिनीपुर जिल्लामा समुद्र कृषि र उद्योग जस्ता सबै सम्भावनाहरू प्रबल छन्। सही प्रकारले विकास गरियो भने जिल्ला राज्यको सबैभन्दा विकसित जिल्ला हुन सक्नेछ। उहाँले भन्नुभयो, यस अघिको सरकारको समय यहाँ विकास कार्य ठप्प थियो अनि अस्पतालहरूको स्थिति पनि खुबै खराब थियो। मुख्यमन्त्रीले दिघा स्टेट जनरल अस्पतालको खराब अवस्थामाथि चिन्ता पनि व्यक्त गर्नुभयो। दार्जिलिङका राज्यसभा सांसद तथा पूर्व विदेश सचिव हर्षवर्धन श्रृङ्गलाको दार्जिलिङ वेलफेयर सोसाइटी तथा पूर्व आइपिएस अनि सिओ फिजिक्सवालासँग मिलेर दार्जिलिङ पहाड तराई तथा डुवर्सका आकांक्षी युवा युवतीहरूका लागि निशुल्क उत्कर्ष नामक कोचिङ केन्द्रको शुभारम्भ गरिएको छ। यस अवसरमा कुचबिहारका लोकसभा सांसद जयन्त कुमार रॉय, फिजिक्सवालाका सिओ के सत्यनारायणन तथा एनबियूका उपकुलपति प्रोफेसर महेन्द्र नाथ रॉय उपस्थित थिए। सिलीगुड़ी प्लेस क्लबमा आयोजित उत्कर्ष कोचिङको शुभारम्भ गर्दै श्री श्रृङ्गलाले भन्नुभयो, राज्यका पर्यटन मन्त्री शंकर घोषले सिलीगुड़ीमा औपचारिक रूपले पर्यटन विभागको कार्यभार सम्हाल्नु भएको छ। आज शहरको मैनाक टुरिज प्रपर्टी स्थित कार्यालय पुगेर उहाँले जिम्मेवारी ग्रहण गर्नुभयो, जहाँ विभागीय अधिकारीहरूले उहाँलाई स्वागत जनाए।
5: कार्यभार सम्हालेपछि पत्रकारसित बातचीत गर्दै मन्त्री शंकर घोषले भन्नुभयो, उहाँको मुख्य उद्देश्य उत्तर बंगालको पर्यटनलाई वैश्विक मञ्चमा नयाँ पहिचान दिलाउनु हो, जबकि सम्पूर्ण राज्यको पर्यटन उद्योगलाई अधिक आकर्षक बनाउनु हो। उहाँले भन्नुभयो, हामी बंगालको पर्यटनलाई विश्वको नक्सामा खास स्थान बनाउन चाहन्छौ। मन्त्रीले 17 जुनमा हुने एक अहम बैठकको सन्दर्भ निकाल्दै भन्नुभयो, पर्यटन क्षेत्रको विकासका लागि धेरै प्रस्ताव तयार गरिएको छ जसलाई राज्य मन्त्रीमण्डल अघि राखिनेछ। उहाँले पहाड़ी क्षेत्रमा लामो समयदेखि चलिरहेको समस्याहरूको समाधानका लागि प्रशासनिक पहलको आश्वासन दिनुभयो। विशेष गरी दार्जीलिङसम्म सड़कमा लाग्ने जामलाई ठूलो समस्या बताउँदै भन्नुभयो, यस सम्बन्धमा जिल्ला प्रशासनसित चर्चा भइसकेको छ अनि चाँडै समाधान निकाल्ने प्रयास गरिँदैछ। पर्यटन मन्त्रीले उत्तर बंगालको चिया उद्योगको संरक्षण अनि विकासमा पनि जोड़ दिनुभयो। उहाँले स्पष्ट गर्नुभयो, पर्यटनको विस्तारको नाममा चिया बगानहरूलाई नोक्सान गरिने छैन।
1: यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। राज्यको प्राथमिक शिक्षक भर्ती घोटाला मामिलामा डायमण्ड हार्बरका लोकसभा सांसद तथा तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव अभिषेक बेनर्जीसित प्रवर्धन निदेशालय ईडीले आज पनि सोधपूछ गरेको छ। सूत्रहरू अनुसार ईडीको सोधपूछको आधार केन्द्रीय अन्वेषण ब्यूरो सीबीआईको तेस्रो अनुपूरक आरोप पत्र हो। आरोप पत्रमा वर्ष 2017 एक कथित 15 मिनटको अडियोको कुराकानीको उल्लेख गरिएको छ, जसमा कैयनपल्ट अभिषेक बेनर्जी नाम अघि आएको थियो। कुराकानीमा कथित रूपमा नौकरीको साटो धन लिने अनि त्यस धनको विभाजनलाई लिएर चर्चा भएको दावी गरिएको थियो। आरजीकर मेडिकल कलेज एवं अस्पतालमा महिला चिकित्सकको दुष्कर्म अनि हत्या मामिलाको नयाँ जाँच अन्तर्गत सीबीआईको विशेष टिमले आज अस्पताल पुगेर जाँच सुरु गरेको छ। जाँचकर्ताहरूले घटनास्थलको निरीक्षण गरे अनि मामिलासित सम्बन्धित विभिन्न आयामहरूको फेरि जाँच सुरु गरेका छन्। स्मरण रहोस्, कलकत्ता हाइकोर्टले 21 मईमा सीबीआईका पूर्व क्षेत्रका संयुक्त निदेशकको नेतृत्वमा विशेष जाँच दल एसआईटीको गठन गरेको थियो तथा मामिलाको पुनः जाँचको आदेश दिएको थियो। न्यायालयको निर्देशपछि जाँच एजेन्सीले आफ्नो कार्यवाहीलाई तीव्र पारेको छ। भारत नेपाल सीमामा सुरक्षा एजेन्सीहरूले एक बंगलादेशी नागरिकलाई अवैध रूपले भारतमा प्रवेश गर्ने प्रयासको क्रममा पक्राउ गरेका छन्। घटना दार्जीलिङ जिल्लाको खडीबाडी क्षेत्र स्थित पानीटंकी सीमा चौकीमा भएको हो। सशस्त्र सीमा बल एसएसबी अनुसार आरोपी हिजो नेपालबाट भारतमा प्रवेश गरिरहेको बेलामा पक्राउ गरिएको हो। जाँच अवधि पक्रा परेका व्यक्तिबाट कैयन दस्तावेजहरू फेला पारिएका छन्। प्रारम्भिक जाँचमा आरोपीले बताएअनुसार ऊ यसै वर्ष फरवरीमा दलालको माध्यमले सर्बिया जाने उद्देश्यले बंगलादेशबाट नेपाल पुगेका थिए, तर दलालसित सम्पर्क टुटेपछि अवैध रूपले भारत प्रवेश गर्ने प्रयास गरेको उसले बताएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका निर्वाचित सभासद तथा इण्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय लुकास एडवार्डले पश्चिम बंगालका माननीय मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई वन अधिकार एन्ड फोरेस्ट एक्ट एफआरए 2006 प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न तथा दार्जीलिङ पहाड, कालेबुङ र आसपासका क्षेत्रका वन बस्तीहरूमा सरकारी कल्याणकारी योजना तथा विकास परियोजनाहरू विस्तार गर्न तत्काल आवश्यक कदम चाल्ने औपचारिक रूपमा पत्राचार गर्नुभएको छ। दार्जी दक्षिण बंगालमा मनसूनको आधिकारिक प्रवेशपछि पनि वर्षा भने भएको छैन। मौसम विभाग अनुसार शुक्रबार पश्चिम बंगालको विभिन्न जिल्लाहरूमा वर्षा हुने अनुमान व्यक्त गरिएको छ। मुख्य समाचार एकचोटि फेरि। मुख्यमन्त्री शुभेन्दु अधिकारी भोलि खरसाङ आउनुहुनेछ तथा जनकल्याणकारी शिविरको समीक्षा गर्नुहुनेछ अनि मन्टिभेटमा एक जनसभालाई सम्बोधित गर्नुहुनेछ। आरजी कर मेडिकल कलेज अस्पताल चिकित्सक हत्या काण्ड र बलात्कार काण्डमा सीबीआईले जाँच पुनः सुरु गरेको छ। राज्यका पर्यटन मन्त्री शंकर घोषले सिलगढीमा औपचारिक रूपले पर्यटन विभागको कार्यभार सम्हाल्नु भएको छ र दार्जिलिङ वेलफेयर सोसाइटी तथा फिजिक्सवालाले मिलेर उत्कर्ष नामक कोचिङ सुरु गरेका छन्। समाचार अहिलेलाई पूरा भयो। यो समाचार हाम्रो युट्युब च्यानल @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अघिल्लो समाचार लिएर पुनः उपस्थित हुनेछौँ 7:50 सुन्दै गर्नुहोस् आकाशवाणी।
6: आकाशवाणी सिलीगुड़ी अनुष्ठान प्रचारित होच्छे मीडियम वेव 711 किलोहर्ट्ज एवं न्यूज ऑन एआईआर एपर माध्यमे। এখন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথমে শুনবেন চাঁদনী ছায়াছবির একটি গান লতা মঙ্গেশকরের কণ্ঠে।